पाकिस्तान जब जल्बिया जदी अमने थी नंगोनु सरबाख दे बलूचिस्तान के परलपसी खुनड़ी ब्रिदुना दतिर के तालिबान पाकिस्तान या टी टी पी द दाखिली इख्तलाफों और इहतमाली विश रपोटना और द इस्लामाबाद द तरहगर से तगलार पाड़ा रवान बासुना हाग मौजूद थी चिने वाजे द पाकिस्तान बल्कि द टू नसी में पामियत अगेज को नशी परवन के बदाउसी द बलूचिस्तान द नाम नए तरशा असली अवामिल से दी آئی دی ٹی ٹی پی دنن اختلافونا دا دی ڈلی زواک کمزورے کبھی کہ نوے او لا خطرناک گواخونا رامنس کبھی او تر طول مهم دادا دا پاکستان اسا نئی امنیتی او پوزی تک لارا ترکوما بریالی دا او دا تلپات سوری او دا سبات لپارا نور کم انتخابونا مشترے